ताले ताके जमी ताके ताले ताके जमी ताके दाला आंखों ताके जोगी ताके ताले के ने ताके जमी ताके जमी ताके नाके नाके जमी ताके नाके नाके जम तारी ता जग तारी ता जाने जाने को कुतारी ता कुतारी के ने ताले जम तारी ता जग तारी ता जाने जाने को कुतारी ता कुतारी के ने जम तारी जग तारी ताके नाके नाके ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्ने ताजन्